0: اس دنیا میں ہمیں مختلف رشتے اور تعلقات جوڑتے ہیں, مختلف لوگوں کے ساتھ میل جول رکھتے ہیں, جن میں سے کئی افراد کو ہم دوست بھی بنا لیتے ہیں. یہ صحبتیں ہماری زندگی کا ایک نمایاں رنگ بن جاتی ہیں. قرآن کریم میں بھی اللہ تعالیٰ نے کئی اصحاب کے واقعات بیان کیے ہیں تاکہ ہم عبرت حاصل کریں اور راہ راست پر آ جائیں.
1: سنیے پروگرام قصص القرآن آرجے طلحہ اور آرجے سرور کے ساتھ صرف FM 107 پر.
2: السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سامعین کرام, خوش آمدید کہتا ہوں آپ سب کو قصص القرآن کے آج کے اس دلچسپ حلقے میں. میں ہوں طلحہ شفیع الزمان اور میرے ساتھ ہمیشہ کی طرح اس پروگرام کی میزبانی میں ساتھ دیں گے سرور مرزا بھائی. تو سامعین کرام, قرآن مجید میں جو مروی قصص ہیں, جو واقعات ہیں, یہ صرف کوئی ماضی کی داستان نہیں, یہ ماضی کے آئینے میں دراصل ہمارے حال کو دکھاتا ہے. کبھی ایک بستی کی کہانی ہمارے معاشرے سے سوال کرتی ہے, کبھی کسی فرد کا کردار ہمارے ضمیر کو مخاطب کرتا ہے, اور کبھی ایک باغ کی داستان یہ بتاتی ہے کہ نعمت اگر شکر سے جدا ہو جائے تو وہی نعمت آزمائش بن سکتی ہے. اور آج کی گفتگو بھی ایسے ہی باغ سے شروع ہوتی ہے. سرسبز شاداب پھلوں سے بھرا ہوا ایک باغ, اور یہ واقعہ صرف کسی باغ کا نہیں, یہ دراصل انسان کے دل کا آئینہ ہے.
3: بالکل صحیح فرمایا طلحہ بھائی. سب سے پہلے تو میں بھی سلام پیش کر دوں, السلام علیکم ورحمۃ اللہ وبرکاتہ, اور تمام سننے والوں کو بھی میری طرف سے سلام و آداب. دل کی گہرائیوں سے آپ سب کو خوش آمدید کہتے ہیں میں اور طلحہ صاحب. اور سمعین کرام, آج کی کہانی سنتے ہوئے شاید ہمیں بار بار اپنی زندگی کی طرف دیکھنا پڑے, کیونکہ سوال صرف یہ نہیں کہ ان لوگوں کے پاس کتنا مال تھا, اصل سوال یہ ہے کہ مال ملنے کے بعد ان کے دل کا مزاج کیا بن گیا.
2: بالکل سر بھائی, اور یہی اس پروگرام کی روح بھی ہے. ہم واقعہ سنیں گے, قرآن کی آیات کے پس منظر کو سمجھیں گے, پھر گفتگو کے آخر میں یہ بھی دیکھیں گے کہ واقعہ آج ہماری جو صورت حال ہے اور ہماری تنخواہ کے حوالے سے بات کر لیں, کاروبار, گھر, خاندان, دولت, ذمہ داری اور دوسروں کے حقوق سے یہ واقعہ کیسے جڑتا ہے, ہم اس کا ضرور جائزہ لیں گے. تو سامعین کرام, آپ کو بتا دیں کہ آج ہم سورہ قلم میں بیان ہونے والے اصحاب الجنہ یعنی باغ والوں کے واقعے پر گفتگو کر رہے ہیں. قرآن مجید میں اللہ تعالیٰ فرماتا ہے, اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, انا بلوناہم کما بلونا اصحاب الجنہ, یعنی ہم نے انہیں آزمائش میں ڈالا جس طرح ہم نے باغ والوں کو آزمائش میں ڈالا تھا. مفسرین کرام ایک نہایت معنی خیز مناسبت کی طرف اشارہ کرتے ہیں اس آیت کی تفسیر کے سلسلے میں. رسول اللہ صلی اللہ علیہ وسلم کی بعثت کے زمانے میں مکہ اور قریش کے لوگوں کو اللہ تعالیٰ نے بے شمار نعمتیں عطا کر رکھی تھیں. ایک ایسی سرزمین جہاں بڑے زرعی وسائل نہ ہونے کے باوجود رزق کے دروازے کھلے تھے, دور دور سے مختلف پھل اور سامان ان تک پہنچتا تھا, خانہ کعبہ کی نسبت سے امن بھی حاصل تھا, اور پانی کے لیے زمزم جیسی عظیم نعمت بھی موجود تھی. قرآن نے ایک دوسرے مقام پر قریش کو یہی حقیقت یاد دلائی, اطعمہم من جوع وآمنہم من خوف. اس آیت کا شروع اس طرح ہے, الذی اطعمہم من جوع وآمنہم من خوف, یعنی جس رب نے انہیں بھوک میں کھانا دیا اور خوف سے امن عطا کیا. لیکن جب نعمت ہو اور نعمت دینے والے کی پہچان نہ ہو, رزق ہو مگر شکر نہ ہو, امن ہو مگر بندگی نہ ہو, تو یہی نعمت انسان کے لیے امتحان بن جاتی ہے.
3: کیا خوب بات کہی آپ نے طلح. اور یہاں پر پہلی بات ہماری زندگی کے لیے سمجھنے کی یہ ہے کہ ہم اکثر سمجھتے ہیں کہ امتحان صرف مشکل کا نام ہے یا مشکلوں کا نام ہے. مثلا بیماری آ گئی, پیسہ کم ہو گیا, نوکری چلی گئی وغیرہ وغیرہ, ہم کہتے ہیں کہ امتحان آ گیا ہے اور اب اس سے کیسے نپٹیں. لیکن کبھی کبھی صحت بھی امتحان ہوتی ہے, اچھی سیلری بھی امتحان ہوتی ہے, یہاں تک کہ بزنس کی ترقی بھی امتحان ہوتی ہے, اور گھر میں آنے والی فراوانی بھی امتحان ہوتی ہے. سوال یہ ہے کہ اللہ سبحانہ وتعالیٰ نے جو دیا تو ہم نے اس کے ساتھ کیا کیا.
2: جی سرور, اور یہ بہت اہم نقطہ آپ نے اٹھایا ہے, اور اسی کو سمجھنے کے لیے ہم اصحاب الجنہ کا یہ واقعہ بڑی تفصیل سے آگے بڑھانے کی کوشش کریں گے. قصے کی بعض تفصیلات قرآن میں اجمال کے ساتھ بیان ہوئی ہیں جبکہ مفسرین نے قدیم روایات کی روشنی میں اس کا پس منظر بھی نقل کیا ہے بعض روایات میں کہا گیا ہے کہ یہ باغ یمن کے علاقے میں صنعاء کے قریب واقع تھا جبکہ کچھ دوسری روایات میں مختلف مقامات کا ذکر ملتا ہے اصل قرآنی سبق مقام کے تعین پر موقوف نہیں اور اسی وجہ سے اس کو مجمل رکھا گیا اصل توجہ ان لوگوں کے رویے اور اس کے انجام پر ہے روایات کے مطابق وہاں ایک نیک شخص رہتا تھا اس کے پاس ایک نہایت زرخیز اور وسیع باغ تھا باغ میں مختلف قسم کے درخت پھل اور فصلیں پیدا ہوتی تھی لیکن اس شخص کی عظمت اس کا صرف یہ نہیں کہ اس کا ایک بڑا باغ تھا بلکہ اس کی اصل خوبی تو یہ تھی کہ اس کا دل بھی بڑا تھا جب فصل تیار ہوتی تو وہ ساری پیداوار اپنی تجوری میں بند نہیں کر لیتا تھا ایک حصہ اپنی اور اپنے گھر والوں کی ضروریات کے لیے رکھتا ایک حصہ دوبارہ زمین میں لگانے اور آئندہ فصل کی تیاری کے لیے رکھتا اور ایک حصہ غربا اور مساکین کے لیے نکال دیتا تو وہ اپنے مال میں ایک بہت ہی منصفانہ تقسیم کرتا تھا اس کے نگاہ میں کھیت صرف انکم سورس نہیں تھا بلکہ امانت بھی تھا
3: اور تلا یہ بات آج کے دور میں بہت سیدھی طرح ہماری زندگی سے جڑتی ہے ہم اپنی منتھلی انکم دیکھیں سیلری آتے ہی سب سے پہلے بلز شاپنگ سیونگز انٹرٹینمنٹ وغیرہ وغیرہ سب یاد آ جاتا ہے لیکن کبھی ہم یہ بھی سوچتے ہیں کہ کسی ضرورت مند کا حصہ کہاں ہے ہر مدد زکوٰۃ کے حکم تک محدود نہیں ہوتی کسی کا علاج کسی کے بچے کی فیس کسی گھر کا راشن کسی قرض دار کی مدد یہ سب ہمارے مال کو صرف کم نہیں کرتے بلکہ اس میں انسانیت اور برکت کا معنی پیدا کرتے ہیں
2: بالکل سرور اور جس ملک میں ہم یہاں رہ رہے ہیں چاہے ایز مقیم ہوں یا پھر ایز رہائش تو یہاں بھی آپ دیکھیں گے کہ منصفانہ تقسیم ہے اور ہر کوئی جو یہاں رہتا ہے اس کو ایک سکون کے ساتھ یہاں جی رہا ہوتا ہے چاہے وہ مالی تو مادی طور پر ہو یا یعنی آپ ایز رہائشی یہاں امن و امان کی بات کر لیں تو یہاں اس واقعے میں روایات میں آتا ہے اس واقعے سے متعلق کہ اللہ تعالیٰ نے اس شخص کے باغ میں خیر اور برکت بڑھا دی کیونکہ اللہ کی راہ میں خرچ کرنے والے کے بارے میں قرآن کا اصول یہ ہے کہ بندہ جو کچھ خیر میں خرچ کرتا ہے اللہ اس کا بدل عطا فرماتا ہے اور یہاں سے داستان کا رخ بدلتا ہے اس شخص کے بیٹے تھے روایات میں ان کی تعداد 5 بیان ہوئی ہے باپ کا معمول وہ بچپن سے دیکھتے آئے تھے فصل کاٹنا اپنی ضرورت رکھنا اور غریبوں کو بھی حصہ دینا مگر ہر بیٹے نے اپنے باپ کے عمل کو ایک ہی نظر سے نہیں دیکھا ان میں سے اکثر کو باپ کی سخاوت پسند نہیں تھی ان کے ذہن میں شاید یہ سوال تھا یہ ہمارا مال ہے پھر دوسرے کیوں لیں یہ ہماری محنت کی پیداوار ہے پھر غریبوں کا اس میں کیا حق لیکن ان میں ایک شخص ایسا تھا قرآن اسے بعد میں اوسطوں کہتا ہے یعنی ان میں نسبتاً زیادہ متوازن زیادہ سمجھدار اور بہتر سوچ رکھنے والا شخص جو اپنے باپ کے طریقے کو درست سمجھتا تھا اس کی سوچ یہ تھی کہ ہم خود بھی کھائیں اللہ کی نعمت سے فائدہ بھی اٹھائیں لیکن ساتھ ساتھ اللہ کا شکر اس طرح بھی ادا کریں کہ اس کے مخلوق کو محروم نہ کریں
3: بھئی یہ بہت انٹرسٹنگ ہے کہ ایک ہی گھر ایک ہی باپ اور ایک ہی طرح کی تربیت لیکن سوچ سب کی الگ الگ
2: بالکل
3: اس کا مطلب یہ ہے کہ اچھی تربیت بہت ضروری ہے لیکن آخر میں ہر شخص کو اپنا فیصلہ خود کرنا ہوتا ہے باپ نیک ہو تو بیٹا آٹومیٹکلی ہی نیک نہیں بن جاتا ہمیں اپنے اندر بھی وہ ویلیوز دوبارہ پیدا کرنی پڑتی ہیں اور خاص طور پر جب ہمیں وراثت میں پراپرٹی یا فیملی بزنس وغیرہ ملتا ہے تو ہمیں یہ نہیں دیکھنا چاہیے کہ میرے باپ نے کتنا چھوڑا بلکہ یہ بھی دیکھنا چاہیے کہ میرے باپ نے کس اصول پر زندگی گزاری
2: تو واقعے کو آگے بڑھاتے ہیں ایک دن باپ کا انتقال ہو گیا وہ باغ جسے ایک نیک شخص نے برسوں سنبھالا تھا اس کے بیٹوں کے ہاتھ آ گیا درخت وہی تھے زمین وہی تھی پانی وہی تھا فصل بھی وہی تھی لیکن مالکوں کے دل بدل چکے تھے اور یہی نقطہ غور طلب ہے کہ کبھی نعمت وہی رہتی ہے مگر اس کے استعمال کا اخلاق بدل جاتا ہے اس سال باغ میں غیر معمولی پیداوار ہوئی فصل بہت عمدہ تھی درخت پھلوں سے لدے ہوئے تھے روایات کے مطابق اس علاقے کے بہترین باغات میں اس کا شمار ہونے لگا بیٹے اکٹھے ہوئے لیکن بجائے اس کے کہ کہیں الحمدللہ ہمارے والد کے بعد بھی اللہ نے یہ نعمت باقی رکھی اور ان کی نیکی کی روایت کو جاری رکھیں انہوں نے ایک بالکل مختلف گفتگو شروع کر دی بعض بیانات کے مطابق انہوں نے اپنے والد کے طرز عمل ہی کو نادانی سمجھنا شروع کر دیا۔ ان کا کہنا تھا، ہمارے والد ضرورت سے زیادہ مال غریبوں کو دے دیا کرتے تھے، یہ دولت ہماری ہے، یہ پیداوار ہماری ہے، پھر ہم اسے دوسروں میں کیوں تقسیم کریں؟ ایک نے بات کہی، دوسرے نے تائید کی، تیسرے نے حمایت کی، پھر اکثریت اسی فیصلے پر جمع ہو گئی۔
3: اور یہ جگہ بہت ڈینجرس ہوتی ہے جب غلط بات کو ایک آدمی نہیں پورا گروپ سپورٹ کرنے لگے۔ بھائی کبھی آفس میں ہوتا ہے، کبھی بزنس پارٹنرشپ میں ایسا ہوتا ہے، کبھی فیملی ڈیسیزنز میں، ہر آدمی اندر سے جانتا ہوتا ہے کہ شاید یہ ٹھیک نہیں ہے، لیکن جب چار لوگ ہاں کر دیتے ہیں تو پانچواں بھی کہہ دیتا ہے کہ ٹھیک ہے، جو سب کر رہے ہیں وہی کر لیتے ہیں۔ مگر قرآنی کہانی ہمیں یہ سکھاتی ہے کہ میجورٹی ہمیشہ موریلٹی کا اسکیل نہیں ہوتی۔
2: اور یہی بات ہمیں دیکھنے کو ملتی ہے جو اوسطہم کے حوالے سے جو تعبیر آتی ہے قرآن میں، کہ وہ سمجھدار بھائی سامنے آتا ہے، اس نے اپنے بھائیوں سے اختلاف کیا، اس نے کہا کہ تم غلط کر رہے ہو، ہمارا باپ نادان نہیں تھا، وہ جانتا تھا کہ اللہ کی نعمت کا شکر کیسے ادا کیا جاتا ہے، وہ غریبوں اور محتاجوں کو دیتا تھا اور اسی میں ہمارے باپ کی برکت تھی۔ اس نے اپنے بھائیوں کو اللہ کی یاد دلایا۔ قرآن آگے اسی شخص کا قول نقل کرتا ہے، الم اقل لکم لولا تسبحون، کیا میں نے تم سے نہیں کہا تھا کہ تم اللہ کی پاکی کیوں بیان نہیں کرتے، اسے یاد کیوں نہیں کرتے؟ یعنی مسئلہ صرف یہ نہیں تھا کہ تم نے چند غریبوں کو کچھ پھل نہیں دیے، اصل بیماری دل میں تھی، اور وہ کیا؟ اللہ کو بھلا دینا۔ جب انسان نعمت کو دیکھتا رہے اور منعم کو بھول جائے تو پھر اسے اپنی دولت میں کسی اور کا حق نظر نہیں آتا۔
3: اور ہم اپنی زندگی میں بھی یہ چیک کر سکتے ہیں جب ہم کوئی ڈیسیجن لیتے ہیں، خاص طور پر پیسوں کا، کہ کیا ہم صرف پروفٹ دیکھتے ہیں یا اللہ سبحانہ وتعالی کی رضا بھی۔ کبھی کبھی ایک ڈیل ٹیکنیکلی فائدہ مند ہوتی ہے لیکن اس میں کسی کمزور کا حق دب رہا ہوتا ہے۔ کبھی ہم گھر کا بجٹ بنا رہے ہوتے ہیں اور کسی ضرورت مند رشتہ دار کو پوری طریقے سے اگنور کر دیتے ہیں۔ کبھی بزنس میں ہم امپلائی کی ضرورت دیکھتے ہوئے بھی کہتے ہیں میرا کیا لینا دینا۔ یہیں پر اپنے آپ سے پوچھنا چاہیے، کیا میرا مال میری آنکھیں کھول رہا ہے یا بند کر رہا ہے؟
2: اب واقعے میں جہاں ہمیں نظر آتا ہے کہ بھائیوں نے اس کی نصیحت کو قبول نہیں کیا، روایات میں ان کے درمیان سخت اختلاف کا ذکر آتا ہے۔ وہ نیک بھائی اکثریت کے سامنے کمزور پڑ گیا، اس نے نصیحت کی، سمجھایا، اللہ کا خوف دلایا، غریبوں اور مسکینوں کے حقوق کی طرف توجہ دلائی، لیکن باقی بھائی اپنے فیصلے سے پیچھے ہٹنے کے لیے تیار نہیں تھے۔ بالآخر انہوں نے ایک منصوبہ بنایا اور قرآن اسی لمحے کو بڑی قوت کے ساتھ بیان کرتا ہے، اذ اقسموا ليصرمنها مصبحين، یعنی جب انہوں نے قسم کھائی کہ صبح ہوتے ہی باغ کی فصل ضرور کاٹ لیں گے۔ ان کا منصوبہ یہ تھا کہ فجر کے وقت بہت سویرے اس وقت باغ کی طرف نکلیں جب غریب اور محتاج لوگ ابھی وہاں نہ پہنچے ہوں، جلدی جلدی پوری فصل کاٹ لی جائے، پھر پیداوار اٹھا کر بیچ دی جائے اور کسی فقیر کو کچھ نہ ملے۔ دیکھیے، کبھی انسان نیکی کے لیے منصوبہ بناتا ہے اور کبھی انسان کسی کو محروم کرنے کے لیے بھی باقاعدہ پلاننگ کرتا ہے۔ تو وہ رات کو یعنی صرف سوئے نہیں تھے، وہ ایک منصوبے پر مطمئن ہو کر سوئے تھے۔ قرآن ساتھ ہی فرماتا ہے وَلَا يَسْتَثْنُونَ، اس کی تفسیر میں اہل علم نے مختلف پہلو بیان کیے۔ ایک معروف تشریح یہ ہے کہ انہوں نے اپنے منصوبے کو اللہ کی مشیت کے ساتھ وابستہ کرتے ہوئے انشاءاللہ بھی نہ کہا، اور بعض مفسرین نے اسے اس معنی سے بھی جوڑا ہے کہ انہوں نے کسی مسکین کے لیے کوئی حصہ مستثنا رکھنے کا ارادہ نہیں کیا تھا۔ دونوں صورتوں میں ایک ہی ذہنیت سامنے آتی ہے کہ ہم نے فیصلہ کر لیا ہے، فصل ہماری ہے، منصوبہ ہمارا ہے اور اب کوئی اسے بدل نہیں سکتا۔ لیکن انسان منصوبہ تو بناتا ہے اور کائنات کا فیصلہ اس کے منصوبے سے بڑا ہوتا ہے۔
3: یہ لائن مجھے بہت گہری لگتی ہے طلحہ بھائی، پلان کرو لیکن اپنے پلان کو خود مت بناؤ۔ ہم کل کے لیے پلان ضرور کریں، کریئر پلان، انویسٹمنٹ پلان، فیملی پلان وغیرہ وغیرہ سب کریں، لیکن دل میں یہ یقین بھی رہے کہ نتیجہ میرے کنٹرول میں نہیں ہے۔ ایک اور بات، اگر ہماری پلاننگ کا مقصد ہی کسی کو حق سے محروم کرنا ہو تو پھر ہمیں رک کر دیکھنا چاہیے کہ کہیں ہم اپنی انٹیلیجنس کو غلط کام کے لیے تو یوز نہیں کر رہے ہیں۔ بھائی اسمارٹ ہونا اور ریچیس ہونا ایک ہی بات نہیں ہوتی۔
2: بالکل سرور بھائی، اگر ہم واقعے کی طرف دیکھیں تو یہ سب بھائی رات کو اپنے منصوبے پر بڑے مطمئن ہو کر خوش تھے، सोए थे। उन्हें यकीन था कि सुबह आएगी, हम बाग पहुंचेंगे, सारी पैदावार हमारे कब्जे में होगी, गरीबों को खबर भी नहीं होगी। लेकिन उन्हें क्या मालूम था कि सुबह आने से पहले फैसला आ चुका है। अल्लाह फरमाता है, فطاف عليها طائف من ربك وهم نائمون, जब वो सो रहे थे तो तुम्हारे रब की तरफ से गर्दिश करने वाली आफत उस बाग पर आ गई। वो अपने घरों में थे, बाग से दूर, अपने मंसूबों में मुतमईन, आने वाले मुनाफा के तसव्वुर में खुश, लेकिन रात की खामोशी में बाग का नक्शा बदल गया। कुरान फिर कहता है, فأصبحت كالصريم, और सुबह होते होते वो बाग ऐसा हो गया जैसे कटी हुई, उजड़ी हुई सियाह पड़ी जमीन। वो फल जिन्हें उन्होंने गरीबों से बचाना चाहा था, खुद उनके हाथ भी ना आए।
3: और यहाँ कहानी सीधा हमें हमारे दिल को हिट करती है। कभी हम समझते हैं कि घर में दूसरे का हिस्सा रोक लूंगा तो मेरे पास ज्यादा बच जाएगा, लेकिन बरकत सिर्फ कैलकुलेटर से नहीं होती भाई। कभी पैसा होता है मगर सुकून चला जाता है, कभी बिजनेस होता है मगर ट्रस्ट चला जाता है, कभी प्रॉपर्टी होती है मगर फैमिली टूट जाती है, कभी इनकम बढ़ती है मगर खर्च उससे ज्यादा बढ़ जाता है। इसलिए सवाल सिर्फ ये नहीं कि मेरे पास कितना है, सवाल ये भी है कि जो मेरे पास है उसमें अल्लाह सुभान व तआला ने बरकत रखी है या नहीं। और शायद इस कहानी का पहला प्रैक्टिकल लेसन यही है कि नेमत को अपनी मिल्कियत समझकर मत जियो, उसे अल्लाह सुभान व तआला की अमानत समझकर जियो।
0: आप सुन रहे हैं قصص القرآن
1: आरजे तलहा और आरजे सरवर के साथ सिर्फ FM 107 पर।
2: जी सामने कराम, फजर हुई, सुबह का वक्त आया, एक भाई ने दूसरे को जगाया। कुरान कहता है, फतना दो मुस्बहीन, वो सुबह सवेरे एक दूसरे को पुकारने लगे। फिर उन्होंने कहा, अनिगदु अला हर्सिकुम इन कुंतुम सारिमीन, अगर फसल काटनी है तो सुबह सवेरे अपने खेत की तरफ निकलो। तो लफ्ज उगदु में सुबह के इब्तदाई वक्त की तरफ इशारा है, यानी जल्दी निकलो, देर ना होने पाए। वजह क्या थी? वो जानते थे कि हर साल गरीब और मिस्कीन भी फसल के मौके पर वहां आते हैं, क्योंकि उनके वालिद ने उन्हें उस खैर का आदि बनाया था। अब बेटों का मकसद था, उनसे पहले पहुंच जाओ, फसल काट लो, सारा माल उठा लो और किसी को खबर ना होने दो। उन्होंने फसल काटने के आलात तैयार किए, टोकरियां ली, औजार उठाए और खुशी खुशी निकल पड़े।
3: यहाँ एक और प्रैक्टिकल पॉइंट है तला भाई। कभी हम किसी गलत काम को करते हुए भी एक्साइटेड होते हैं, हमें लगता है कि हम बहुत स्मार्ट प्लानिंग कर रहे हैं, लेकिन हर सक्सेसफुल प्लान मोरली सक्सेसफुल नहीं होता। अगर मेरी प्लानिंग से किसी कमजोर का हक मर रहा हो या मारा जा रहा हो तो मेरे प्लान का एफिशिएंट होना कोई कामयाबी नहीं है। बिजनेस में हो, फैमिली इनहेरिटेंस में हो, ऑफिस पॉलिटिक्स में हो, हमें सिर्फ ये नहीं देखना कि प्लान काम करेगा या नहीं, ये भी देखना है कि प्लान ठीक है या नहीं।
2: सर भाई, वाकई में यहाँ एक बड़ा दर्दनाक तजाद है। अब देखिए, एक तरफ बाप जो नेक इंसान था, उसी बाग से खुद भी खाना खाता था, बच्चों को भी खिलाता था और गुरबा और मजाकिन का हक भी निकालता था। यानी एक ही घर में एक नस्ल ने माल को बरकत समझा और दूसरी ने उसे सिर्फ मिल्कियत समझ लिया। बाज़ोकात जिंदा दिल इंसान से भी ऐसे वारिस पैदा हो सकते हैं जिनके दिल अखलाक के एतबार से मुर्दा हो। एक साले बाप की नेकी औलाद को रास्ता दिखा सकती है, मगर चलना फिर भी औलाद को खुद पड़ता है।
3: और इसीलिए पेरेंट्स के लिए भी एक रिमाइंडर है, सिर्फ प्रॉपर्टी छोड़कर मत जाइए, वैल्यूज भी उनके साथ छोड़िए। और बच्चों के लिए, अगर आपको वालिदैन से माल मिला है तो सिर्फ उनके बैंक बैलेंस इनहेरिट मत कीजिए, उनका अच्छा करेक्टर भी इनहेरिट कीजिए। वरना हो सकता है कि जनरेशन ने बरकत बनाई हो और अगली जनरेशन सिर्फ एसेट बेचकर खत्म कर दे।
2: फिर कुरान उनके चलने का अंदाज भी बयान करता है, यानी जब वो बाग की तरफ जा रहे थे, فَانْتَلَقُوا وَهُمْ يَتَخَافَتُونَ, وہ چل پڑے اور آپس میں دبی دبی آواز میں باتیں کر رہے تھے, یعنی کوئی سن نہ لے, غریبوں کو خبر نہ ہو جائے۔ راستے میں وہ ایک دوسرے سے سرگوشیاں کر رہے تھے, اور وہ سرگوشی کیا تھی؟ قرآن کہتا ہے, اللہ يَدْخُلَنَّهَا الْيَوْمَ عَلَيْكُمْ مِسْكِينَ, آج تمہارے پاس باغ میں کوئی مسکین داخل نہ ہونے پائے۔ ہاں جی, خیال رکھنا۔ تو انہوں نے یہ نہیں کہا کہ آج ہم کم دیں گے, اتنی پر بھی ہم کہہ لیتے کہ بھائی انہوں نے نیت تو کی تھی دینے کی, لیکن انہوں نے یہ بھی نہیں کیا۔ तो उन्होंने कहा कि कोई मिस्कीन अंदर ना आ जाए, यानी दरवाजा ही बंद।
3: और यहाँ मुझे लगता है कि हमें अपने दिल का दरवाजा चेक करना चाहिए। कभी किसी जरूरतमंद का फोन देखकर हम कॉल को फौरन रिजेक्ट कर देते हैं, कभी किसी रिश्तेदार को देखकर कहते हैं कि भाई फिर पैसे मांगने लगेगा शायद, कभी किसी वर्कर का हक देना मुश्किल लगता है, लेकिन अपनी लग्जरी का खर्च आसान हमें हमेशा लगता है। तो जरूरी नहीं कि हर डिमांड जेन्युइन हो, लेकिन अगर हमारे दिल का डिफॉल्ट मोड ही ये हो गया कि किसी को कुछ नहीं देना, तो फिर प्रॉब्लम सिर्फ वॉलेट में नहीं, प्रॉब्लम हमारे दिल में है।
2: कुरान आगे कहता है, वगदव आला हर दिन कादिरीन, वो सुबह सवेरे पूरे अज़्म और कुदरत के एहसास के साथ निकले, उनके कदम मजबूत थे, उनके हाथों में औज़ार थे, उन्हें यकीन था कि अब कोई उन्हें रोक नहीं सकता। गोया ज़हन में ये था कि ज़मीन हमारी, फसल हमारी, औज़ार हमारे और आज का दिन भी हमारा, मगर इस पूरी मुसावात में उन्होंने एक हकीकत भुला दी थी और वो हकीकत रब की हकीकत है।
3: और कभी कभी हम भी यही कर रहे होते हैं, बल्कि ज्यादातर अब आजकल हमारी जिंदगी में ऐसे ही मकाम आते हैं कि डिग्री मेरी, एक्सपीरियंस मेरा, कनेक्शंस मेरे, पैसा मेरा, प्लान मेरा, फिर हमें लगता है कि रिजल्ट भी मेरा होगा, लेकिन एक छोटा सा अनएक्सपेक्टेड इवेंट पूरा इक्वेशन बदल देता है, ये हमें नहीं भूलना चाहिए। इसलिए कॉन्फिडेंस रखें लेकिन एरोगेंस नहीं, प्रिपरेशन रखें लेकिन तवक्कुल के साथ।
2: अब वाकई में हम ये देखते हैं कि वो पांचों भाई आगे बढ़ रहे थे, उनके साथ वो दरमियानी निस्बतन बेहतर सोच रखने वाला भाई वो भी था जिसने उन्हें पहले नसीहत की थी। शायद उसके दिल में अब भी उम्मीद हो कि आखिर लम्हे ये लोग रुक जाएं। कभी नसीहत करने वाले का काम सिर्फ एक बात कह देना नहीं, बल्कि वो आखिर लम्हे तक खैर चाहता है और वो उनके साथ रुके रहता है। और ये भी एक खूबसूरत अखलाकी सबक है कि जब तक दरवाजा खुला है इसलाह की उम्मीद न छोड़ो। वो बाग के करीब पहुंचे, कल तक वो जगह दूर से ही पहचानी जाती होगी, सब्ज दरख्त, पके हुए फल, रंग और एक पूरी जिंदा दुनिया। लेकिन आज वो पहुंचे तो सामने सियाह जली हुई जमीन थी, एक लम्हे के लिए किसी को यकीन ही ना आया। कुरान कहता है, फलम्मा रअूहा क़ालू इन्ना लदाल्लून, जब उन्होंने बाग को देखा तो कहने लगे हम रास्ता भूल गए हैं, ये हमारा बाग नहीं हो सकता।
3: इमेजिन कीजिए तला भाई, आदमी इतना बड़ा शौक देख के सबसे पहले रियलिटी ही को रिजेक्ट कर दे। सुभानअल्लाह, कभी जिंदगी में भी ऐसा होता है कि भाई कोई खराब खबर आती है तो पहला रिएक्शन होता है नहीं, ये हो ही नहीं सकता, शायद कोई मिस्टेक हो गई हो, रिपोर्ट गलत हो, अकाउंट चेक करो। इंसान का दिमाग पहले लॉस को एक्सेप्ट ही नहीं कर पाता।
2: बिल्कुल बिल्कुल सर भाई, वो शायद वापस पलटे हो, रास्ते को देखा होगा, करीब की पहाड़ियों को देखा होगा, आसपास के बागात पहचाने होंगे, एक दूसरे से पूछा होगा हम कहाँ गए, क्या हमने गलत मोड़ लिया, लेकिन आहिस्ता आहिस्ता हकीकत ने उनके सामने खुद को वाजे कर दिया। रास्ता गलत नहीं था, मकाम वही था, जमीन वही थी, बाग भी वही था, बदली हुई चीज उनकी किस्मत थी। और फिर कुरान उनके दूसरे जुमले को महफूज करता है, बल नहनु महरूमून, अरे हम तो जाये नहीं, हम रास्ता नहीं भूले, हमें तो महरूम कर दिया गया है, या हम महरूम कर दिए गए हैं। लफ्ज है महरूमून, तो फसल गई, फल गए, दौलत गई, आने वाला मुनाफा गया, वो बाग जिसे वो यमन के बेहतरीन बागों में समझते थे उनकी आंखों के सामने एक उजड़ी हुई जमीन बन चुका था।
3: और महरूम सिर्फ पैसा खोने का ही नाम नहीं, कभी आदमी के पास पैसा होता है लेकिन मोहब्बत से महरूम होता है, कभी पोजीशन होती है लेकिन इज्जत से महरूम होता है, कभी घर बड़ा होता है लेकिन सुकून से महरूम, और कभी इनकम बहुत होती है लेकिन बरकत से महरूम। इसलिए हमें दुआ सिर्फ ये नहीं करनी चाहिए कि अल्लाह सुभानु ताला मुझे ज्यादा दे, दुआ ये भी होनी चाहिए कि या अल्लाह जो दे उसमें बरकत दे और मुझे उस नेमत का हक अदा करने वाला बना।
2: और जी सामने किराम, जो समझदार भाई की बात हम बार बार कह रहे थे, तो वो भाई अब उसी लम्हे बोलने लगता है जो शुरू से उन्हें समझा रहा था। अब कुरान ने उन्हें औसतुहुम कहा है, अल्लाह फरमाता है, قال اوسطهم الم اقول لكم لولا تسبحون, उनमें जो निस्बतन बेहतर और मुतवाजन सोच रखने वाला था उसने कहा, क्या मैंने तुमसे नहीं कहा था कि तुम अल्लाह की तस्बीह क्यों नहीं करते, यानी क्या मैंने तुम्हें खबरदार नहीं किया था, क्या मैंने नहीं कहा था कि अल्लाह को याद करो, उसका खौफ दिल में रखो, अपनी ख्वाहिश को आखिरी फैसला न समझो और अपने माल में जरूरतमंदों के हुकूक पामाल न करो।
3: बिल्कुल तला भाई, मुझे यहाँ एक और सबक नजर आता है। कभी कभी सही एडवाइस हमें वक्त पर मिल जाती है, लेकिन हम उसकी वैल्यू बाद में समझते हैं। जब वालदेन समझाते हैं, किसी सिंसियर दोस्त की बात बुरी लगती है या कोई कलीग हमें वॉर्न करता है, तो हम फौरन डिफेंसिव हो जाते हैं। फिर जब नुकसान हो जाता है तो याद आता है, उसने तो पहले ही कहा था भाई। इसलिए जिंदगी में सिर्फ वो दोस्त मत ढूंढिए जो हर बात पर हाँ करें। वो शख्स भी कीमती है जो जरूरत पर आपसे कहे ये गलत है।
2: जी बिल्कुल सर भाई, और वाकई में अब पहली मर्तबा उन भाइयों की जबान बदलती है। जो जबान रात को मंसूबा बना रही थी, वही जबान इतराफ कर रही है। उन्होंने कहा, सुभान रब्बिना इन्ना कुन्ना ज़ालिमीन, पाक है हमारा रब, बेशक हम ही जालिम थे। तो ये बहुत अहम मकाम है सर भाई। उन्होंने ये नहीं कहा कि किस्मत ने हमारे साथ बुरा किया, उन्होंने ये भी नहीं कहा कि मालूम नहीं ये हादसा क्यों हुआ। उन्होंने इल्जाम किसी टीचर पर नहीं डाला। एक लम्हा एक ऐसा आया कि उन्हें उसका शऊर हुआ, इन्ना कुन्ना ज़ालिमीन, अरे हम ही तो गलत थे। तो यहीं से इस्लाह का दरवाजा खुलता है, क्योंकि जब तक इंसान अपनी गलती का नाम ही न ले, इस्लाह कहां से शुरू होगी।
3: बिल्कुल, और ये हमारी पर्सनल लाइफ में भी बहुत इम्पोर्टेंट है। हम अक्सर कहते हैं सिचुएशन ही ऐसी थी, सब लोग कर रहे थे, मुझे मजबूर किया गया, या उसने पहले गलत किया था, वगैरह वगैरह। लेकिन हीलिंग और रिफॉर्म तब शुरू होती है जब आदमी कह सके कि हाँ, यहाँ मेरी गलती थी। भाई अपोलॉजी में लेकिन को कम कर दीजिए और अकाउंटेबिलिटी में एक्सक्यूज को कम कर दीजिए। कभी एक सच्चा जुमला कि मैं गलत था, रिश्ता भी बचा लेता है और इंसान का जमीर भी।
2: जी सामने कराम, शायद असाबुल जन्ना की पूरी दास्तान को अगर हम एक मंजर में समेटने की कोशिश करें, तो यूं कहा जा सकता है कि एक रात थी वो अमीर थे और गरीबों को महरूम करने का मंसूबा बना रहे थे। एक सुबह थी वो खुद कह रहे थे बल नहनु महरूमून, फिर एक लम्हा आया जब उनके दिल ने इतराफ किया, सुभान रब्बिना इन्ना कुन्ना ज़ालिमीन। और फिर वो एक दूसरे पर मलामत भी डालने लगे कि भाई तुम्हारी वजह से हुई, तुम्हारी वजह से हुई, फ़क़बल बादुहुम अला बादिन या तलावमून। और फिर उम्मीद ने उन्हें अपने रब की तरफ मोड़ा, असा रब्बुना युब्दिलना खैरम मिन्हा इन्ना इला रब्बिना रागिबून। नेमत से गुरूर तक, गुरूर से महरूमी तक, महरूमी से इतराफ तक, और इतराफ से रुजू इला अल्लाह तक। ये है असहाबुल जन्ना की मुकम्मल दास्तान।
3: और तमाम सामान के लिए बस इतना ही कि आज हम अपनी जिंदगी की किसी एक नेमत को याद करें। पैसा, सेहत, फैमिली, जॉब, नॉलेज, वक्त, वगैरह वगैरह, और खुद से ये पूछें कि मैं इस नेमत का शुक्र सिर्फ जबान से कर रहा हूँ या अपने अमल से भी। अगर इस सवाल का जवाब मिल गया तो शायद आज की कहानी ने अपना काम कर दिया।
2: बिल्कुल सर भाई, इसी सोच के साथ हम इसी हल्के के अख्तिताम पर पहुंच चुके हैं। और आज की नशिस्त को अगर हम समेटें तो आखिरी बात यही रहेगी कि हम इन वाकयात को हमारी ज़िंदगी से जोड़ने की कोशिश करें। ये नहीं कि भाई ये माजी की दास्तान है और बस ख़त्म, नहीं, बल्कि कुरान आज के लिए भी हमारे लिए मुकम्मल दस्तूर हयात है। तो एक एक वाक़े को हम अपनी ज़िंदगी के जाविये से देखें। अल्लाह ताला हमें अपनी नेमतों को पहचानने, उनका शुक्र अदा करने, अपने माल में मोहताजों का हक समझने, खैर की नसीहत कबूल करने, और गलती हो जाए तो सच्चे दिल के साथ उसकी तरफ पलटने की तौफीक अता फरमाएं। तो बहुत बहुत शुक्रिया सर भाई, सामिन इकराम का भी शुक्रिया अदा करते हैं कि वो हमारे साथ रहे।
3: बिल्कुल सही तलब है, और आपका भी बहुत शुक्रिया, और तमाम लिसनर्स का, सुनने वालों का भी दिल से शुक्रिया कि वो इस सफ़र में हमारे साथ रहे। अल्लाह सुभान व तआला हमें कुरान की कहानियों को सिर्फ सुनने की ही नहीं, उससे अपनी ज़िंदगी बदलने की भी तौफीक अता फरमाए।
2: आमीन या रब्बल आलमीन। तो सामने कराम, दोबारा मुलाकात होगी कसर कुरान के एक नए हलके के साथ। तब तक के लिए सरवर और तलहा को दीजिए इजाज़त। मां सलामा।

0: پروگرام ہیلتھ گائیڈ کے ساتھ فوزیہ شفیق آپ کے ساتھ. السلام علیکم ورحمۃ اللہ. جی لسنرز، اس امید کے ساتھ ہم پروگرام شروع کر رہے ہیں کہ آپ اپنا بہت خیال رکھ رہے ہوں گے. گرمی کا موسم ہے تو اس میں خاص طور پر پانی آپ نے کتنا پینا ہے. بار بار ہم کہتے ہیں کہ 8 سے 10 گلاس آپ کو پانی پینا ہے، اور یہ کہ جو اپنی ڈائٹ ہے اس کو بھی بیلنس رکھنا ہے. اس میں بھی اس طرح کے جو فروٹس ہیں یا سبزیاں ہیں وہ آپ استعمال کیجئے جس میں پانی کی مقدار زیادہ ہوتی ہے. اس طرح چھوٹے چھوٹے میجرز اپنا کر ہم اپنی صحت کا خیال رکھ سکتے ہیں، بے شک کتنی بھی گرمی ہو. جنریشن سے ہم مختلف موضوعات پر بات کرتے ہیں تو آج بھی ایک بہت اہم موضوع اپنانے جا رہے ہیں، اور وہ ہے کہ دانت میں کیا کوئی ایمرجنسیز ہو سکتی ہیں. عام طور پر ہم یہی جانتے ہیں کہ اچھا دانت میں درد ہے، بڑا سویئر ہے، یا کبھی بلیڈنگ شروع ہو گئی، اور کیا کیا ہوتی ہیں. یہ آج ہم اسی پر بات کریں گے، اور یہ کہ مینیج اسے کیسے کیا جا سکتا ہے، کون سی خاص ایمرجنسیز ہیں وہ آپ کے ساتھ شیئر کرتی چلوں. کہ پوری جو اورل ڈیزیزز ہیں پوری دنیا میں 3.5 بلین افراد اس میں جو ہیں مبتلا ہیں، اور جو ڈینٹل ایمرجنسیز ہیں وہ بھی بہت زیادہ ہیں، مگر اس میں زیادہ ایسی ہیں جیسے کہ جسے انٹریٹ رکھا جاتا ہے. اس میں ڈینٹل کیریز جو ہے وہ بہت اہم ہے. اس کے علاوہ ہم پوچھیں گے ڈاکٹر صاحب سے کہ اور کیا کیا ہو سکتی ہیں. اور لسنرز، 2.5 بلین افراد ایسے ہیں جو کیویٹیز کے ساتھ ہیں مگر وہ علاج نہیں کرواتے. اور یہ ساری باتیں تو ہیں، اس پر بات ہوگی. اور آپ جانتے ہیں ہمارے ساتھ ہوتے ہیں ڈاکٹر صاحبان، تو آج ہمارے ساتھ ہیں ڈاکٹر محمد رہاب خان جو کہ ڈینٹل اسپیشلسٹ ہیں. انہیں ویلکم کریں گے اپنے شو میں. اور السلام علیکم ڈاکٹر صاحب.
1: جی وعلیکم السلام.
0: جی ڈاکٹر صاحب، بہت شکریہ کہ ہمارے ساتھ ہیں. اور آج بہت ہی اہم موضوع ہے، اور یہ کہ ہم جب دانتوں کا ذکر کرتے ہیں کہ کیا کیا ایمرجنسیز ہو سکتی ہیں، تو کچھ ایمرجنسیز ایسی، ویسے تو آپ ہمیں بتائیں گے کہ کیا کیا ہو سکتی ہیں، مگر یہ کہ ایمرجنسی تو ہوتی ہے مگر اسے خود سے ہی سیلف ٹریٹ کر لیا جاتا ہے، اور پھر ہم سوچ لیتے ہیں کہ ہم نے علاج کر لیا. اس پر بھی ہم ضرور بات کریں گے.
1: جی ضرور. سب سے پہلے تو آپ کا بھی شکریہ اور سب ہمارے سننے والوں کا، کیونکہ آپ نے بہت ہی ایک اہم ٹاپک چوز کیا ہے جس پہ آج ہم بات کریں گے، بیسکلی ڈینٹل ٹراما.
0: جی،
1: کہ دانتوں کا جو ٹراما ہوتا ہے یا کوئی انجری ہوتی ہے وہ کیا ہوتی ہے. تو بیسکلی ہم اس کی تھوڑی سی ڈیفینیشن لے کے چلیں گے کہ ڈینٹل ٹراما ہوتا کیا ہے.
0: جی،
1: تو بیسکلی جو ہمارے دانت ہیں اس کی کوئی چوٹ لگ جائے، اس کے سراؤنڈنگ میں کوئی بون ہے یا جنجوا جسے ہم مسورے کہتے ہیں، ان کا کوئی انفیکشن ہو جائے یا کوئی بھی ٹراما ہو جائے. اس کے علاوہ جو ہے ہمارے ہونٹ ہیں، اس میں زبان آتی ہے. اس کے علاوہ جو ہمارا فیس ہے، کہیں بھی انجری ہو تو وہ ڈینٹل ٹراما کے اندر انکلوڈ ہوتی ہے.
0: اچھا ٹھیک. مطلب کسی بھی پارٹ حصے میں اگر کوئی بھی انجری ہوتی ہے تو وہ ڈینٹل ٹراما ہے. مگر تھوڑا سا ہمیں تھوڑا ایکسپلین ضرور کر دیجیے کہ جیسے بلیڈنگ ہونا شروع ہو جاتی ہے اس کی کیا وجوہات ہوتی ہیں.
1: جی ضرور. دیکھیں ڈینٹل ٹراما کسی بھی ریزن کی وجہ سے ہو سکتا ہے، کوئی روڈ ٹریفک ایکسیڈنٹ ہو سکتا ہے، یا جو بچے ہیں وہ کھیلتے ہوئے ان کو چوٹ لگ سکتی ہے، یا کوئی کسی بھی چیز کے ساتھ ٹکر ہو سکتی ہے. تو اس کے بعد جو ہے کامنلی جو ہے وہ بلیڈنگ ہوتی ہے، وہ آپ کے ہونٹوں سے ہو سکتی ہے، وہ آپ کے دانتوں سے ہو سکتی ہے. کسی بھی قسم کی جو انجری ہوتی ہے وہ ڈینٹل ٹراما کے اندر آتی ہے. تو سب سے پہلے اگر کوئی بھی ایسا حادثہ ہوتا ہے تو آپ نے سب سے پہلے جو بلیڈنگ ہوتی ہے اس کو روکنا ہوتا ہے. وہ آپ کسی کاٹن کے ساتھ یا جو کوئی صاف کوئی بھی پاس کپڑا ہو اس کے ساتھ کر سکتے ہیں. تو یوزلی 5 to 10 منٹس کے اندر جو بلیڈنگ ہے وہ اسٹاپ ہو جاتی ہے. تو سب سے پہلے جو ٹریٹمنٹ ہوتا ہے وہ ہم نے یہ کرنا ہے کہ بلیڈنگ کو روکنا ہے.
0: جی ٹھیک. جو بلیڈنگ ہو جاتی ہے، اور اس میں جیسے آپ نے کہا کہ بچوں میں بھی عام طور پر جیسے انہیں چوٹ لگ جاتی ہے، اور یہ چھوٹی چھوٹی باتیں ہوتی ہیں، مگر جب بلیڈنگ ہو تو پھر ایک دم سے پینک بھی ہو جاتے ہیں پیرنٹس بھی، اور جو بڑے افراد ہیں انہیں اگر ہو تو وہ تو کچھ پھر بھی جیسے آپ نے کہا کہ پریس کرنے سے یا 10 منٹس کے اندر اندر جو بلیڈنگ ہے وہ کم ہونی چاہیے. جی ڈاکٹر صاحب، اس میں ایک بلیڈنگ ہو گئی، اس کے علاوہ درد بھی بعض اوقات بہت سویئر جیسے ہوتا ہے، تو وہ بھی کیا ایمرجنسی ہے؟
1: جی بالکل. جو بھی اس طرح کی کوئی بھی ٹراما ہوتا ہے تو وہ ایک کائنڈ آف ایمرجنسی ہی ہوتی ہے. فار ایگزامپل اگر بلیڈنگ اسٹارٹ ہو گئی ہے تو سب سے پہلے جیسے میں نے پہلے بولا کہ آپ کو وہ بلیڈنگ روکنا ہے. اس کے بعد ایک تو پیرنٹس کے لیے خاص طور پہ اگر کسی بچے کو لگتا ہے تو وہ پینک نہیں کرنا، سب سے پہلے گھبرانا نہیں ہے. تو بلیڈنگ اسٹاپ ہونے کے بعد آپ نے تھوڑا سا اس کو کلین کرنا ہے، आप किसी भी कॉटन के साथ कर सकते हैं, या अगर सलाइन आपके पास है आप उसके साथ क्लियर कर सकते हैं। फिर आप थोड़ा सा सिचुएशन देखें कि ब्लीडिंग रुक गई है या नहीं। अगर आफ्टर 10-15 मिनट्स जो है वो खून नहीं रुक रहा, तो फिर आपको उसको किसी हॉस्पिटल या कोई भी डेंटल इमरजेंसी क्लिनिक पास है तो आपको वहाँ पे लेके जाना है। और इन केस अगर ब्लीडिंग रुक जाती है तो आपने उस जगह को असेस करना है कि मज़ीद कोई दांत वहाँ से हिला तो नहीं है या दांत वहाँ से निकला तो नहीं है, क्योंकि जो डेंटल ट्रॉमा है वो काफ़ी डिफरेंट टाइप्स का होता है, जिसमें दांत जो है आपका जो सॉकेट होता है उससे कभी कभी निकल भी आता है, या अक्सर होता है कि जो दांत है वो हड्डी के अंदर चला जाता है। वो टाइप ऑफ ट्रॉमा डिपेंड करता है कि वो किस किस्म का हुआ है। अक्सर औकात जो है वो दांत का सिर्फ जो एक कॉर्नर होता है, एक हिस्सा होता है, वो टूट जाता है। तो ये काफ़ी चीज़ें डिपेंड करता है किस टाइप का वो फ्रैक्चर हुआ है या एक्सीडेंट हुआ है।
0: जी ठीक, ये उस पर डिपेंड करता है कि बाज़ औक़ात जैसे कहा कि दांत निकल जाते हैं, ये टूट भी जाते हैं, ये भी देखने में आता है कि ये तो हम पूछेंगे कि उसको मैनेज कैसे किया जाता है, क्योंकि ये मेरा ख्याल ज़्यादा मुश्किल है जब टूट जाते हैं दांत ना। तो अच्छा, इसमें और कौन कौन सी ऐसी इमरजेंसी हो सकती हैं या कोई ख़ास वजूहत जो आप हमारे साथ शेयर करना चाहें?
1: देखिए, जो सबसे ज़्यादा कॉम्प्लेक्स एक्सीडेंट्स वगैरह होते हैं, जो ट्रॉमा होते हैं, वो मोस्टली रोड ट्रैफिक एक्सीडेंट्स होते हैं
0: जी।
1: या ख़ास तौर पे जो स्पोर्ट्स इंजरी होती है, जो एडल्ट्स और टीनेजर्स काफ़ी स्पोर्ट्स खेलते हैं, तो इसमें ये चीज़ बहुत कॉमन होती है। किसी का एल्बो लग जाए या कोई भी चीज़ हिट कर जाए तो बाज़ औक़ात जो है वो हॉर्न जो है वो फट जाता है, दांत जो है वो टूट के बाहर आ जाता है। तो ये काफ़ी इमरजेंसी सिचुएशन बन जाती है जिसको आपको खुद से टैकल करना होता है एट द स्पॉट। जैसे आपसे पहले अर्ज़ किया कि ब्लीडिंग स्टॉप करनी है, और इन कुछ केसेस में अगर आपका दांत फॉर एग्जांपल मुंह से बाहर आ जाता है, तो सबसे पहले आपने उस दांत को उसका जो ऊपर वाला हिस्सा होता है, जो जिसे हम क्राउन कहते हैं, इनेमल कहते हैं, ऊपर वाले जो हिस्सा है उसको आपने वहाँ से पकड़ना है। कभी भी अगर दांत आपके मुँह से निकल जाता है, उसकी जो जड़ होती है वहाँ से आपने कभी भी नहीं पकड़ना, सबसे पहली चीज़। उसके बाद आपने उसको जल्दी से, अगर पानी है उसके साथ आपने सिर्फ क्लीन कर लेना है कुछ सेकंड्स के लिए। अगर सलाइन है तो सलाइन से अच्छी तरह कर लें, लेकिन फ्यू सेकंड्स के लिए। ना आपने उस पे वहाँ पे उसको रगड़ना है, ना कोई वहाँ पे ब्रश यूज़ करना है उसकी, ख़ास तौर पे जो रूट है, क्योंकि वहाँ पे कुछ बहुत इंपॉर्टेंट सेल्स होते हैं कि अगर कुछ इंजरी ऐसी होती है कि बाज़ औक़ात वही दांत हम दोबारा ओरल कैविट में रखते हैं, तो वो दोबारा से अपनी जो पकड़ होती है वो वापस ले आता है।
0: अच्छा
1: जी, तो ये टाइप ऑफ इंजरी पर डिपेंड करता है। तो सबसे पहले आपने उसको पकड़ के क्लीन करना है, जो कि ऊपर वाला हिस्सा होता है, जो कि हमारे मुंह के अंदर नजर आ रहा होता है वाइट पार्ट। क्लीन करने के बाद आपने उसको अब स्टोर करना है। तो स्टोर आपके लिए डिफरेंट टाइप्स हैं। सबसे जो मेन नंबर वन पे आता है वो आपका अपना सलाइवा होता है। अगर तो एडल्ट पेशेंट है वो अपने मुंह के अंदर रख सकता है, जिसको खतरा नहीं होता कि निकलने का, तो क्योंकि सलाइवा मुंह के अंदर होता है तो फर्स्ट स्टेप पे सलाइवा के अंदर रख सकता है, ये सबसे बेस्ट सलूशन है
0: जी।
1: इसके अलावा कोई अगर चाइल्ड है तो वो निकलने का डर होता है, तो आप इसको या तो सलाइन में रख सकते हैं, या जो कोल्ड वाटर मिल्क होता है, दूध जो होता है, आप उसमें भी रख सकते हैं।
0: अच्छा
1: जी, और अगर एडल्ट लोग हैं या एडल्ट पेशेंट है तो वो कोशिश कर सकते हैं कि एक दफ़ा उसको क्लीन करने के बाद डायरेक्ट अगर मुंह में लगा सकते हैं खुद से, तो कई दफ़ा वो भी कारामद होता है, तो वो भी लगा सकते हैं।
0: अच्छा, ऐसे पॉसिबल है कि लगा सकते हैं
1: जी? बिल्कुल। फॉर एग्जांपल अगर सॉकेट से ही दांत बाहर आ गया, उसकी रूट जो है, जड़ है, बिल्कुल साथ आ गया।

0: سخت اختلاف کا ذکر آتا ہے۔ وہ نیک بھائی اکثریت کے سامنے کمزور پڑ گیا۔ اس نے نصیحت کی، سمجھایا، اللہ کا خوف دلایا، غریبوں اور مسکینوں کے حقوق کی طرف توجہ دلائی، لیکن باقی بھائی اپنے فیصلے سے پیچھے ہٹنے کے لیے تیار نہیں تھے۔ بالآخر انہوں نے ایک منصوبہ بنایا اور قرآن اسی لمحے کو بڑی قوت کے ساتھ بیان کرتا ہے، اذ اقسموا لیصرمنھا مصبحین، یعنی جب انہوں نے قسم کھائی کہ صبح ہوتے ہی باغ کی فصل ضرور کاٹ لیں گے۔ ان کا منصوبہ یہ تھا کہ فجر کے وقت بہت سویرے اس وقت باغ کی طرف نکلے جب غریب اور محتاج لوگ ابھی وہاں نہ پہنچے ہوں، جلدی جلدی پوری فصل کاٹ لی جائے، پھر پیداوار اٹھا کر بیچ دی جائے اور کسی فقیر کو کچھ نہ ملے۔ دیکھیے، کبھی انسان نیکی کے لیے منصوبہ بناتا ہے اور کبھی انسان کسی کو محروم کرنے کے لیے بھی باقاعدہ پلاننگ کرتا ہے۔ تو وہ رات کو یعنی صرف سوئے نہیں تھے، وہ ایک منصوبے پر مطمئن ہو کر سوئے تھے۔ قرآن ساتھ ہی فرماتا ہے وَلَا يَسْتَثْنُونَ، اس کی تفسیر میں اہل علم نے مختلف پہلو بیان کیے۔ ایک معروف تشریح یہ ہے کہ انہوں نے اپنے منصوبے کو اللہ کی مشیت کے ساتھ وابستہ کرتے ہوئے انشاءاللہ بھی نہ کہا، اور بعض مفسرین نے اسے اس معنی سے بھی جوڑا ہے کہ انہوں نے کسی مسکین کے لیے کوئی حصہ مستثنا رکھنے کا ارادہ نہیں کیا تھا۔ دونوں صورتوں میں ایک ہی ذہنیت سامنے آتی ہے کہ ہم نے فیصلہ کر لیا ہے، فصل ہماری ہے، منصوبہ ہمارا ہے اور اب کوئی اسے بدل نہیں سکتا۔ لیکن انسان منصوبہ تو بناتا ہے اور کائنات کا فیصلہ اس کے منصوبے سے بڑا ہوتا ہے۔
1: یہ لائن مجھے بہت گہری لگتی ہے طلح بھائی، پلان کرو لیکن اپنے پلان کو خود مت بناؤ۔ ہم کل کے لیے پلان ضرور کریں، کریئر پلان، انویسٹمنٹ پلان، فیملی پلان وغیرہ وغیرہ سب کریں، لیکن دل میں یہ یقین بھی رہے کہ نتیجہ میرے کنٹرول میں نہیں ہے۔ ایک اور بات، اگر ہماری پلاننگ کا مقصد ہی کسی کو حق سے محروم کرنا ہو تو پھر ہمیں رک کر دیکھنا چاہیے کہ کہیں ہم اپنی انٹیلیجنس کو غلط کام کے لیے تو یوز نہیں کر رہے ہیں۔ بھائی، اسمارٹ ہونا اور ریچیس ہونا ایک ہی بات نہیں ہوتی۔
0: بالکل سر بھائی، اگر ہم واقعے کی طرف دیکھیں تو یہ سب بھائی رات کو اپنے منصوبے پر بڑے مطمئن ہو کر خوش تھے، سوئے تھے۔ انہیں یقین تھا کہ صبح آئے گی، ہم باغ پہنچیں گے، ساری پیداوار ہمارے قبضے میں ہوگی، غریبوں کو خبر بھی نہیں ہوگی۔ لیکن انہیں کیا معلوم تھا کہ صبح آنے سے پہلے فیصلہ آ چکا ہے۔ اللہ فرماتا ہے فَطَافَ عَلَيْهَا طَائِفٌ مِّن رَّبِّكَ وَهُمْ نَائِمُونَ، جب وہ سو رہے تھے تو تمہارے رب کی طرف سے گردش کرنے والی آفت اس باغ پر آ گئی۔ وہ اپنے گھروں میں تھے، باغ سے دور، اپنے منصوبوں میں مطمئن، آنے والے منافع کے تصور میں خوش، لیکن رات کی خاموشی میں باغ کا نقشہ بدل گیا۔ قرآن پھر کہتا ہے فَأَصْبَحَتْ كَالصَّرِيمِ، اور صبح ہوتے ہوتے وہ باغ ایسا ہو گیا جیسے کٹی ہوئی، اجڑی ہوئی سیاہ پڑی زمین۔ وہ پھل جنہیں انہوں نے غریبوں سے بچانا چاہا تھا خود ان کے ہاتھ بھی نہ آئے۔
1: اور یہاں کہانی سیدھا ہمیں ہمارے دل کو ہٹ کرتی ہے۔ کبھی ہم سمجھتے ہیں کہ گھر میں دوسرے کا حصہ روک لوں گا تو میرے پاس زیادہ بچ جائے گا، لیکن برکت صرف کیلکولیٹر سے نہیں ہوتی بھائی۔ کبھی پیسہ ہوتا ہے مگر سکون چلا جاتا ہے، کبھی بزنس ہوتا ہے مگر ٹرسٹ چلا جاتا ہے، کبھی پراپرٹی ہوتی ہے مگر فیملی ٹوٹ جاتی ہے، کبھی انکم بڑھتی ہے مگر خرچ اس سے زیادہ بڑھ جاتا ہے۔ اس لیے سوال صرف یہ نہیں کہ میرے پاس کتنا ہے، سوال یہ بھی ہے کہ جو میرے پاس ہے اس میں اللہ سبحانہ وتعالیٰ نے برکت رکھی ہے یا نہیں۔ اور شاید اس کہانی کا پہلا پریکٹیکل لیسن یہی ہے کہ نعمت کو اپنی ملکیت سمجھ کر مت جیو، اسے اللہ سبحانہ وتعالیٰ کی امانت سمجھ کر جیو۔
2: آپ سن رہے ہیں قصص القرآن
3: RJ طلحہ اور RJ سرور کے ساتھ صرف FM 107 پر۔
0: جی سامعین کرام، فجر ہوئی، صبح کا وقت آیا، ایک بھائی نے دوسرے کو جگایا۔ قرآن کہتا ہے فَتَنَادَوْا مُصْبِحِينَ، وہ صبح سویرے ایک دوسرے کو پکارنے لگے، پھر انہوں نے کہا اَنِغْدُوا عَلَى حَرْثِكُمْ إِن كُنْتُمْ صَارِمِينَ، اگر فصل کاٹنی ہے تو صبح سویرے اپنے کھیت کی طرف نکلو۔ تو لفظ اغدو میں صبح کے ابتدائی وقت کی طرف اشارہ ہے، یعنی جلدی نکلو، دیر نہ ہونے پائے۔ وجہ کیا تھی؟ وہ جانتے تھے کہ ہر سال غریب اور مسکین بھی فصل کے موقع پر وہاں آتے ہیں، کیونکہ ان کے والد نے انہیں اس خیر کا عادی بنایا تھا۔ اب بیٹوں کا مقصد تھا ان سے پہلے پہنچ جاؤ، فصل کاٹ لو، سارا مال اٹھا لو اور کسی کو خبر نہ ہونے دو۔ انہوں نے فصل کاٹنے کے آلات تیار کیے، ٹوکریاں لیں، اوزار اٹھائیں اور خوشی خوشی نکل پڑے۔
1: यहाँ एक और प्रैक्टिकल पॉइंट है तला भाई, कभी हम किसी गलत काम को करते हुए भी एक्साइटेड होते हैं, हमें लगता है कि हम बहुत स्मार्ट प्लानिंग कर रहे हैं, लेकिन हर सक्सेसफुल प्लान मोरली सक्सेसफुल नहीं होता। अगर मेरी प्लानिंग से किसी कमजोर का हक मर रहा हो या मारा जा रहा हो तो मेरे प्लान का एफिशिएंट होना कोई कामयाबी नहीं है। बिजनेस में हो, फैमिली इनहेरिटेंस में हो, ऑफिस पॉलिटिक्स में हो, हमें सिर्फ ये नहीं देखना कि प्लान काम करेगा या नहीं, ये भी देखना है कि प्लान ठीक है या नहीं।
0: सर भाई, ये वाकई में यहाँ एक बड़ा दर्दनाक तजाद है। अब देखिए, एक तरफ बाप जो नेक इंसान था, उसी बाग से खुद भी खाना खाता था, बच्चों को भी खिलाता था और गुरबा और मसाकीन का हक भी निकालता था। यानी एक ही घर में एक नस्ल ने माल को बरकत समझा और दूसरी ने उसे सिर्फ मिल्कियत समझ लिया। बाज़ औक़ात जिंदा दिल इंसान से भी ऐसे वारिस पैदा हो सकते हैं जिनके दिल अखलाक के एतबार से मुर्दा हों। एक साले बाप की नेकी औलाद को रास्ता दिखा सकती है, मगर चलना फिर भी औलाद को खुद पड़ता है।
1: और इसीलिए पेरेंट्स के लिए भी एक रिमाइंडर है, सिर्फ प्रॉपर्टी छोड़कर मत जाइए, वैल्यूज भी उनके साथ छोड़िए। और बच्चों के लिए, अगर आपको वालिदैन से माल मिला है तो सिर्फ उनके बैंक बैलेंस इनहेरिट मत कीजिए, उनका अच्छा करेक्टर भी इनहेरिट कीजिए। वरना हो सकता है कि जनरेशन ने बरकत बनाई हो और अगली जनरेशन सिर्फ एसेट बेचकर खत्म कर दे।
0: फिर कुरान उनके चलने का अंदाज भी बयान करता है, यानी जब वो बाग की तरफ जा रहे थे, फंतलकु वहुम यतखाफतून, वो चल पड़े और आपस में दबी दबी आवाज में बातें कर रहे थे, यानी कोई सुन न ले, गरीबों को खबर ना हो जाए। रास्ते में वो एक दूसरे से सरगोशियां कर रहे थे, और वो सरगोशी क्या थी? कुरान कहता है, अल्ला यदखुलन्नह अल्यौम अलैकुम मिस्कीन, आज तुम्हारे पास बाग में कोई मिस्कीन दाखिल ना होने पाए। हाँ जी, ख्याल रखना। तो उन्होंने ये नहीं कहा कि आज हम कम देंगे, बात इतनी इतनी पर भी हम कह लेते कि भाई उन्होंने नियत तो की थी देने की, लेकिन उन्होंने ये भी नहीं किया। तो उन्होंने कहा कि कोई मिस्कीन अंदर ना आ जाए, यानी दरवाजा ही बंद।
1: और यहाँ मुझे लगता है कि हमें अपने दिल का दरवाजा चेक करना चाहिए। कभी किसी जरूरतमंद का फोन देखकर हम कॉल को फौरन रिजेक्ट कर देते हैं, कभी किसी रिश्तेदार को देखकर कहते हैं कि भाई फिर पैसे मांगने लगेगा शायद, कभी किसी वर्कर का हक देना मुश्किल लगता है, लेकिन अपनी लग्जरी का खर्च आसान हमें हमेशा लगता है। तो जरूरी नहीं कि हर डिमांड जेन्युइन हो, लेकिन अगर हमारे दिल का डिफॉल्ट मोड ही ये हो गया कि किसी को कुछ नहीं देना, तो फिर प्रॉब्लम सिर्फ वॉलेट में नहीं, प्रॉब्लम हमारे दिल में है।
0: कुरान आगे कहता है, वगदव आला हरदिन कादिरीन, वो सुबह सवेरे पूरे अज़्म और कुदरत के एहसास के साथ निकले, उनके कदम मजबूत थे, उनके हाथों में औजार थे, उन्हें यकीन था कि अब कोई उन्हें रोक नहीं सकता। गोया ज़हन में ये था कि जमीन हमारी, फसल हमारी, औजार हमारे और आज का दिन भी हमारा, मगर इस पूरी मुसावात में उन्होंने एक हकीकत भुला दी थी, और वो हकीकत रब की हकीकत है।
1: और कभी कभी हम भी यही कर रहे होते हैं, बल्कि ज्यादातर अब आजकल हमारी जिंदगी में ऐसे ही मकाम आते हैं कि डिग्री मेरी, एक्सपीरियंस मेरा, कनेक्शंस मेरे, पैसा मेरा, प्लान मेरा, फिर हमें लगता है कि रिजल्ट भी मेरा होगा। लेकिन एक छोटा सा अनएक्सपेक्टेड इवेंट पूरा इक्वेशन बदल देता है, ये हमें नहीं भूलना चाहिए। इसलिए कॉन्फिडेंस रखें लेकिन एरोगेंस नहीं, प्रिपरेशन रखें लेकिन तवक्कुल के साथ।
0: अब वाकई में हम ये देखते हैं कि वो पांचों भाई आगे बढ़ रहे थे, उनके साथ वो दरमियानी निस्बतन बेहतर सोच रखने वाला भाई वो भी था जिसने उन्हें पहले नसीहत की थी। शायद उसके दिल में अब भी उम्मीद हो कि आखिर लम्हे ये लोग रुक जाएं। कभी नसीहत करने वाले का काम सिर्फ एक बात कह देना नहीं, बल्कि वो आखिर लम्हे तक खैर चाहता है और वो उनके साथ रुके रहता है। और ये भी एक खूबसूरत अखलाकी सबक है कि जब तक दरवाजा खुला है, इसलाह की उम्मीद न छोड़ो। वो बाग के करीब पहुंचे, कल तक वो जगह दूर से ही पहचानी जाती होगी, सब्ज दरख्त, पके हुए फल, रंग और एक पूरी जिंदा दुनिया। लेकिन आज वो पहुंचे तो सामने सियाह जली हुई जमीन थी, एक लम्हे के लिए किसी को यकीन ही ना आया। कुरान कहता है, फलम्मा रअउहा क़ालू इन्ना लदाल्लून, जब उन्होंने बाग को देखा तो कहने लगे, हम रास्ता भूल गए हैं, ये हमारा बाग नहीं हो सकता।
1: इमेजिन कीजिए तला भाई, आदमी इतना बड़ा शौक देख के सबसे पहले रियलिटी ही को रिजेक्ट कर दे, सुभानअल्लाह। कभी जिंदगी में भी ऐसा होता है, कि भाई कोई खराब खबर आती है तो पहला रिएक्शन होता है नहीं,

0: दोस्तों, मस्जिद और आसपास के घरों के करीब गलत पार्किंग न सिर्फ ट्रैफिक को रोकने का सबब बनती है, बल्कि ये इमरजेंसी व्हीकल्स जैसे एम्बुलेंस, फायर ट्रक्स और पुलिस कार्स के लिए भी बहुत बड़ी रुकावट है। जब इन व्हीकल्स को जल्दी से गुजरना होता है तो किसी भी हादसे का खतरा लाहक बढ़ जाता है। इसलिए हमारी जिम्मेदारी है कि हम अपनी पार्किंग की आदतों में बेहतरी लाएं और दूसरों के लिए रास्ता खाली रखें। अगर हम थोड़ा सा वक्त निकाल कर अपनी गाड़ी सही जगह पर पार्क करें तो हम सिर्फ अपने लिए ही नहीं बल्कि अपने इलाके के हर शख्स के लिए फायदेमंद साबित हो सकते हैं। इस तरह हम अपनी कम्युनिटी को सेफ, ऑर्गेनाइज्ड और पीसफुल बना सकते हैं। हमारी छोटी सी सोच और मेहनत से न सिर्फ ट्रैफिक का मसला हल होगा बल्कि हमें अपनी रिलीजियस और सोशल ड्यूटीज को बेहतर तरीके से अदा करने में मदद मिलेगी। वजारत दाखला का कहना है कि हम सब मिलकर इस मसले को हल करने में अपना हिस्सा डालें और एक ऐसी सोसाइटी का हिस्सा बने जहां सबके लिए रास्ता खुला हो और सेफ्टी पहली तरजीह हो। FM 107 आपकी और आपकी फैमिलीज की हिफाजत की ख्वाहिश करता है।
1: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राब्ता करें, हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
2: सामईन किराम, जिस तरह अहकाम खुदाबंदी से बेनियाजी नहीं हो सकती, उसी तरह उस्वे रसूल सल्लल्लाहु अलैहि वसल्लम और उनकी सुन्नत से बेपरवाही इख्तियार नहीं की जा सकती। सुन्नत रसूलुल्लाह की इताअत भी ऐसी ही ज़रूरी है जैसी किताबुल्लाह की, इसलिए कि दोनों की पैरवी हुक्म इलाही की पैरवी है। सामईन किराम, इन्हीं हिदायत की रोशनी में पेश किया जा रहा है प्रोग्राम रूह परवर सुन्नतें। इस प्रोग्राम के हर किस्त में हम एक सुन्नत नबवी सल्लल्लाहु अलैहि वसल्लम का जिक्र करेंगे, उसके मानी पर गौर करेंगे और ये देखेंगे कि किस तरह ये सुन्नत हमारी रोजमर्रा जिंदगी में रोशनी और सुकून का जरिया बन सकती है। सामईन किराम, अच्छे रवैये के जवाब में अच्छा रवैया रखना नस्बतन आसान है, लेकिन जब मुखालफत और अजियत हो, दिल दुखाया जाए, तब भी जबान काबू में रहे, दिल में खैर खाही बाकी रहे और इंसान इंतकाम के बजाय रहमत का रास्ता इख्तियार करे, ये अखलाक की बहुत बुलंद मंजिल है। प्रोग्राम रूह परवर सुन्नत के आज के हलके में हम सुनेंगे एक हदीस जिसमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने पूरे मिशन को सिर्फ चंद अल्फाज में बयान फरमाया है। इन्नी लम उबअथ लअनन وإنما بعثت رحمة، میں لانت کرنے والا بنا کر نہیں بھیجا گیا، میں تو رحمت بنا کر بھیجا گیا ہوں۔ ابو ہریرہ رضی اللہ عنہ بیان کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم سے عرض کیا گیا، یا رسول اللہ، مشرکین کے خلاف بد دعا فرمائیے۔ اس وقت آپ صلی اللہ علیہ وسلم نے یہ جواب عنایت فرمایا کہ مجھے لانت کرنے والا بنا کر نہیں بھیجا گیا، مجھے تو رحمت بنا کر بھیجا گیا ہے۔ سامعین کرام، اس حدیث کی خوبصورتی کو سمجھنے کے لیے ذرا اس لمحے پر غور کیجئے۔ رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا ہے کہ مخالفین کے لیے بد دعا کیجئے، لیکن جواب کیا آیا؟ آپ صلی اللہ علیہ وسلم نے یہ نہیں کہا کہ میں بد دعا نہیں کروں گا اور بات ختم، بلکہ اپنی بعثت کا مزاج بیان کر دیا۔ لم ابعث لعانا، مجھے لعنت کرنے والا بنا کر بھیجا نہیں گیا ہے۔ پھر فرمایا وانما بعثت رحمتا، مجھے تو رحمت بنا کر بھیجا گیا ہے۔ یہاں نبوی اخلاق کا ایک غیر معمولی پہلو سامنے آتا ہے۔ ہم اکثر کسی شخص کی ایک غلطی، ایک مخالفت یا ایک تلخ رویے کے بعد اس کی پوری شخصیت کو اسی ایک زاویے سے دیکھنا شروع کر دیتے ہیں۔ اس نے میرے خلاف بات کی، اب یہ برا انسان ہے، اس نے مجھے نقصان پہنچایا، اب اس کے لیے میرے دل میں صرف بد دعا ہے، وہ میری بات نہیں مانتا، میں اس کے لیے خیر کیوں چاہوں؟ لیکن رسول اللہ صلی اللہ علیہ وسلم کا مزاج ہمیں سکھاتا ہے کہ کسی کی موجودہ حالت کو اس کے آخری انجام کا فیصلہ نہ بنائیے۔ جو آج حق سے دور ہے، ممکن ہے کل حق کے قریب آ جائے، جو آج آپ کا مخالف ہے، ممکن ہے کل اس کا دل بدل جائے۔ اسی لیے مومن لوگوں کی ہلاکت سے زیادہ ان کی ہدایت اور اصلاح چاہتا ہے۔ سامعین کرام، آج اس حدیث کو ہم اپنی زبان کے آئینے میں دیکھیں۔ ہم کتنی جلدی سخت الفاظ استعمال کرتے ہیں، کسی سے ناراضی ہوئی تو بد دعا، کسی نے غلطی کی تو لعنت، کسی کی رائے پسند نہ آئی تو لان تان، اور سوشل میڈیا پر تو بعض اوقات ایسے لوگوں کے لیے بھی انتہائی سخت الفاظ لکھ دیے جاتے ہیں جنہیں ہم نے زندگی میں کبھی دیکھا تک نہیں، یہ صرف ایک تقریر ہی سنی ان کی، ایک پوسٹ پسند نہیں آئی، کمنٹ سیکشن میں زبان بدل گئی، ایک دینی مسئلے میں اختلاف ہوا، شخصیت پر حملے شروع۔ حالانکہ نبی اکرم صلی اللہ علیہ وسلم کی اقتدا کا ایک تقاضا یہ بھی ہے کہ ہماری زبان گالی، تان، تحقیر اور لعنت سے پاک ہو۔ سامعین کرام، پروگرام روح پرور سنت کے آج کا خلاصہ یہی ہے کہ دینی معاملات میں اپنی رائے سے پہلے قرآن و سنت کی رہنمائی تلاش کریں، جس مسئلے کا علم نہ ہو اہل علم سے پوچھیں، دلیل سامنے آ جائے تو اپنی رائے چھوڑنے میں ہچکچاہٹ محسوس نہ کریں، اختلاف کو انا اور دشمنی کا مسئلہ نہ بنائیں، رسول اللہ صلی اللہ علیہ وسلم سے محبت کو آپ صلی اللہ علیہ وسلم کی سنت کی پیروی کے ذریعے ثابت کریں۔
3: Qatar's most heard radio station FM 107 FM 107 Dil Se Desi